0: انسٹنکچوئل پروپنسٹی کہیں گے تو, لیکن دوسرا جو ایسپیکٹ ہے اس کی حیت
1: مینس
0: یعنی فنکشن, کوئی دا فارم آف اینی تھنگ از ناٹ آئسولیٹڈ فرام اٹس فنکشن. تو یہ ساری چیزیں سیکھنی پڑیں گی. خدا داد تو یہ کبھی نہیں آئے گا, یہ انسٹنکچولی کسی کو نہیں ملے گا. اسی طرح لٹریچر میں بھی اگر کوئی شارٹ اسٹوری رائٹر ہو, ہمارے دور کا کوئی بھی شارٹ اسٹوری رائٹر ہرگز نہیں لکھ پاتا تب تک جب تک کم از کم اس نے رشین وغیرہ لٹریچر کی بات نہ کروں, اگر اپنے بھارت کی ہی بات کریں, کم از کم پریم چند کو تو پڑھنا پڑے گا, کم از کم کرشن چندر کو پڑھنا پڑے گا. اگر ان کا پورا مطالعہ ہو تو ایک شارٹ سٹوری لکھ سکتا ہے کیونکہ سیکھے گا. لیکن اس سے پہلے بڑے بڑے ماسٹرز رہے ہیں شارٹ سٹوری میں جنہوں نے یہ جانر آف لٹریچر قائم کیا, مثلا چیکوف, او ہنری, ماپاسان, بالزاک, ایسے لوگوں کو جو دوسری لینگویج سے ٹرانسلیٹ ہو گئے ہیں انگلش میں, ہندی میں, کشمیری میں. ان کو تو پڑھنا پڑے گا سیکھنے کے لیے, یہ حیت کہاں سے آئے گی؟ ورنہ ایسا ہوتا ہے کہ آج بہت سارے لکھنا چاہتے ہیں کہ شارٹ سٹوری, لیکن ان کو معلوم ہی نہیں شارٹ سٹوری کیا ہے جب کسی کا پڑھا ہی نہیں. اگر کسی اور زبان کا نہ پڑھے, کم از کم اختر محی الدین کو پڑھیں.
1: دیکھیں جموں کشمیر کی جب بات ہے, اختر محی الدین صاحب کی پڑھیں,
0: ہری کرشن کول کو پڑھیں, رتن لال شانت کو پڑھیں, ایسے ماسٹرز کو پڑھ کر ہی سومناتھ جوتسری کو پڑھیں. جب ایسے ماسٹرز کو پڑھیں گے ہمیں آئے گا کہ افسانہ کیسے لکھتے ہیں. یہی بات غزل میں بھی ہے, بہت سب کے سب غزل لکھتے ہیں لیکن یہ جانے بغیر, ان استادوں کا کلام پڑھنے کے بغیر, ایران سے آئے فارسی کے غزل گو رائٹرز, کسی نہ کسی حافظ کسی کو پڑھیں یا غالب کو پڑھیں. اگر غالب کو پڑھا ہی نہیں ہے تو غزل کیسے لکھیں گے؟ یہ ردیف قافیہ استعمال کیسے کریں گے؟ وزن اوزان کا شعور کیسے پیدا کریں گے؟ یہ جو تہذیب ہے ادب کی وہ ادھار لینی پڑتی, ایکوائر کرنی پڑتی ہے, حاصل کرنی پڑتی. یہ انسلاکی چیز ہے, ایکوائرڈ چیز ہے, جو محنت سے ایکوائر کی جاتی ہے. اس لیے دونوں چیزیں صحیح ہیں, ایک تو جو تجربہ ہے وہ اپنی ذات کا ہو, لیکن حیات کا معاملہ جب تک ہے اس کا پریزنٹیبل صورت, وہ پریزنٹیبل صورت سیکھنی پڑتی ہے. اگر ایک معاملے میں کمزور رہا, مثلا ہمارے غزل گو کچھ بہت سارے ہیں جو صرف ردیف قافیہ کو جانتے ہیں, اوزان کی تمیز رکھتے ہیں لیکن مواد کچھ نہیں, ان کو کہنے کے لیے کچھ نہیں, پھر بھی غزل بناتے ہیں. اگر اس میں ہمارے دور کی کوئی ریفلیکشن نہیں, اگلے زمانے میں کسی کو یاد کریں گے کہ ہم دیکھنا چاہیے 21ویں صدی کی اس کیسا انسان تھا, صرف عشق و عاشقی کی باتیں کرنے والے سے کیا ملے گا؟ کچھ نہیں ملے گا, اور صرف موسیقی کی بنیاد پر کچھ نہیں ملے گا اس کو. اس لیے نہ صرف روایت سیکھنا پڑے گا حیات, اور اپنے زمانے سے حاصل کرنا ہوگا. وہ تبھی ممکن ہے جب ہم عملی طور پر زندگی میں شامل ہوں. ہماری شاعری کے لیے, ادب کے لیے ضروری ہے کہ آئی ایم دیئر فور آئی, اس کا ریورس ایگزسٹینشلی, میں ہوں اسی لیے سوچتا ہوں, یہ نہیں کہ میں سوچتا ہوں اس لیے ہوں. اگر وہ تو صرف تھاٹ بن گیا, اگر ہم کہیں گے میں ہوں, آئی ایگزٹ دیئر فور آئی تھنک, آئی ایم دیئر فور آئی تھنک, تب ریورس ہو جاتا ہے کہ ہم انسان کی سطح پر بات کر پاتے ہیں.
1: اس طرح سمجھتے ہیں کہ جو اسٹوڈنٹس آف لٹریچر ہیں دے کڈ بی دی گڈ رائٹرز؟
0: نو, ناٹ نیسسریلی. آئی ہیو سو مینی کلیگز آف مائن ہو آر گڈ ٹیچر, ہو نو بیٹر انگلش دین می, زیادہ اچھی ہندی جانتے ہیں لیکن کریٹو نہیں ہے.
1: جس بھی لینگویج میں ریڈر ہے, اس ریڈر کے جو مینٹل اینڈ ایموشنل ہورائزنز ہیں, مینٹل ڈیولپمنٹ ہے, اسپرچل ڈیولپمنٹ ہے, ایموشنل ڈیولپمنٹ ہے, کس طرح سے آپ اس کو فیل کرتے ہیں؟ ایک رائٹر کس طرح سے اس کو بیسٹ طریقے سے کرتا ہے؟
0: سنسیئر ٹو مائی اون ایکسپیرینس دیٹ آئی وانٹ ٹو ڈیلیور سم تھنگ, ٹرانسپورٹ سم تھنگ فرام مائی انر بینگ ٹو ادرس, دا لسنر اور دا ریڈر, اینڈ دین آئی بیکم اے پارٹ آف دا کمیونٹی. آئی کین ناٹ آئسولیٹ مائی سیلف فرام دا کمیونٹی. کمیونٹی کی جو پرابلمس ہیں, ایشوز ہیں, مصیبتیں ہیں, خوشیاں ہیں, غم ہیں, انگزائٹیز ہیں, جس ماحول میں ہم رہتے ہیں, کون ادیب, کوئی شاعر, کوئی فکشن رائٹر ایسا نہیں ہو سکتا. لٹریچر لکھنا ٹو پروڈیوس پروڈکٹ میں دو چیزیں ہیں, ایک تو اس کا میٹر ہے, دوسرا اس کا کمٹمنٹ ہے, یہ کس پرپز کے لیے لکھا ہے. اسی لیے کوالٹی कंट्रोल जब हर किसी बात में है, अगर इस माइक्रोफोन का क्वालिटी कंट्रोल है, इस शीशे के गिलास का क्वालिटी कंट्रोल है, पानी का क्वालिटी कंट्रोल है, तो जो प्रोडक्ट हम लफ्जों में पेश
1: हैज
0: टू बी सब्जेक्टेड टू सम काइंड ऑफ स्क्रूटनी. इफ इट पासिस ऑल द टेस्ट्स ऑफ स्क्रूटनी देन इट इज जेन्युइन लिटरेचर. इफ इट डज नॉट देन इट इज नॉट गुड लिटरेचर. व्हेन वी कीप दिस थिंग इन माइंड एंड राइट, we are committed to our society, we are committed to our contemporary reality, contemporary world in general, and humanity in at large. As you said, it has to be very, very humane. Do humane to hona hi chahiye. हम किसी जंगल में तो नहीं रहते, हम किसी रेगिस्तान में अलग से, किसी जजीरे में अलग तो नहीं रहते, हम लोगों में बसते हैं. तो उन लोगों की बात खुद ही आ जाती है जब मैं अपनी बात कहूँ.
1: As a literator, as an author, as a writer, how do you navigate the barriers of the language, culture or personal life, jo hai family life hai, global level ko absorb karke uske baad aap apni creativity ko nikhar sakte hain, hone up kar sakte hain, sheen and shine de sakte hain, isko aap kaise navigate karte hain as an author, how you have been doing it?
0: कि मुझे 5-6 जबानों का इल्म है, अंग्रेजी, कश्मीरी, उर्दू, हिंदी, इवन पर्शियन, अरबिक तो है ही, संस्कृत, इन सब को मैं टाइप भी करता हूँ, लिखता हूँ और कंपोजिंग भी करता हूँ खुद ही अपने कंप्यूटर पर. ये पहले मेरे लिए एडवांटेजस रहा. इस वजह से मुझे कई जबानों के अदब का मुताला करना पड़ा. इसके साथ जो ट्रांसलेशन वर्क है,
1: yes.
0: जो बाकी लैंग्वेज से ट्रांसलेट हुआ है अंग्रेजी में, अंग्रेजी से हिंदी में, तो मैं भी इसमें शरीक हो गया. मैंने इंटर लैंग्वेज एंड इंट्रो लैंग्वेज ट्रांसलेशन किए हैं. मसलन मैं फारसी के साथ मेरा कोई ताल्लुक नहीं, लेकिन मैंने मिर्जा गालिब की बेहतरीन गजलों का अंग्रेजी तर्जुमा किया.
1: Okay,
0: the best of Mirza Ghalib's Persian poetry. मेरी किताब छपी, बहुत चली और बहुत पसंद की गई. इसी तरह मैं कभी उर्दू की बेस्ट सूफियाना पोएट्री को कश्मीरी में डाला. इसी तरह ऐसे ही काम करता रहा और अपनी शायरी और अफसाने लिखने के साथ साथ.
1: Professor Ashok Saab, the amount of time, I can say the hours, months, life you have spent on writings in academics, years of workings, you know, since childhood, you know, successful in navigating challenges, number one. Number two, how the people around you, your family and your friends who are associated with you, you would like to give credit to anybody?
0: Yes, my wife particularly, because she has provided me ample opportunity to be busy with my own work and free from the household jobs. Also, thankful to my children. Up to the 12th grade, I have been their tutor, very dedicated tutor. मैं आज भी फिजिक्स, केमिस्ट्री, बायोलॉजी सारा पढ़ा सकता हूँ.
1: सो मच ऑफ वैरायटी इन योर लाइफ.
0: मुझे एडमिशन नहीं मिला मेडिकल कॉलेज में, क्योंकि उन दिनों इनविटेशन कार्ड मिलना बहुत मुश्किल हुआ करता था. तो मेरे बच्चे बहुत पढ़े हैं. मेरा बेटा डॉक्टर रिजवान फ्रॉमी इस वक्त हार्वर्ड यूनिवर्सिटी में ऑनकोलॉजी डिपार्टमेंट के सबसे वर्ल्ड फेमस ऑनकोलॉजिस्ट हैं. मेरी बेटी इस वक्त कनाडा में है, वो भी साइंस फील्ड में ही एक्सेल कर गई है. ये मुझे खुशी देता है कि चलिए मुझे तन्हाई मिली.
1: डू यू फील दैट दे वुड बी कंट्रीब्यूटिंग टुवर्ड्स द ह्यूमन सोसाइटी?
0: दैट हैज बीन माय एम, दैट दे शुड बी एबल टू कंट्रीब्यूट इन देयर ओन वे. Not like me playing with words and making things, and let them do something, contribute to humanity. Oncology to agar kuch kar paaye to,
1: exactly.
0: Agar ek hi aadmi ko bacha paaye, mera beta to badi baat hai. मुझसे ज्यादा बड़ा काम किया है उसने हीमाटोलॉजी में. उसने वो कैसे कैंसर ट्रीटमेंट हो सकता है, और उसने हेडवेज की है. वो रोज एक मुल्क में दूसरे मुल्क में रहता है और वहाँ मुझे पिक्चर्स भेजता है. मुझे खुशी मिलती है.
1: फ्रॉम ऑल अक्रॉस लाइफ, जितने भी फील्ड है दुनिया में गवर्नेंस के, एक पॉलिटिशियन आता है, एक MLA आता है, एक मेंबर पार्लियामेंट, एक एडमिनिस्ट्रेटर, तो आप एज टीचर किस तरह से आप देखते हैं आज की तारीख में? आप बहुत हद तक मुतमईन है?
0: मैं मुतमईन हूँ. मैंने पहले अर्ज किया कि ये जरूरी नहीं कि मुझे बहुत सारे पढ़ने वाले मिले, लेकिन जो कश्मीरी पढ़ते हैं कॉलेजों, स्कूलों में, यूनिवर्सिटीज में, जो भी स्टूडेंट्स हैं, उनको पढ़ना ही पड़ेगा शफीशो. क्यों? डिक्शनरी किसी और ने नहीं लिखी है, तो मेरी डिक्शनरी उनको लेनी ही पड़ेगी. हिस्ट्री ऑफ कश्मीरी लैंग्वेज एंड लिटरेचर किसी ने नहीं लिखी है, तो मैंने ही लिखी, उनको लेनी है कॉपी. उनकी 31 एडिशन आज तक आ गए हैं 1978 से आज तक. हर साल मैं इसको रिवाइज करता. پہلا گرامر پڑھنا ہی پڑے گا سب کو. اسی طرح میں خوش ہوں ہزاروں لوگوں جو میری کتابیں خریدیں, ان کے ساتھ میرا رابطہ نہ ہو, وہ
1: دیٹس ناٹ امپورٹنٹ.
0: میں کو جانتا ہوں جن کو میں نے ڈائریکٹلی پڑھایا ہے. میں چاہتا ہوں کہ ان میں سے بھی کچھ ایسے محنت کرنے والے پیدا ہو جائیں, ایسے کام کریں. کرنے کو تو بہت کچھ ہے, ابھی ہر کوئی کام دوسرے نئے کام کی ایک فنڈامنٹل بنیاد بنتا ہے. اگر میری کتاب نئی کتاب بنا بنے